प्लानेट एफएमको 104.6बाट प्रसारित हुने र न्युजिल्यान्ड नेप्लिज एसोसिएसनले सञ्चालनमा ल्याइरहेको यो रेडियो कार्यक्रम यहाँले हरेक शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म सुन्न सक्नुहुन्छ र अनलाइन पनि सुन्न सकिन्छ planetaudio.org.nz गएर। कार्यक्रममा हामी विविध जानकारी तथा समाचारमा चर्चा गर्दै मनोरञ्जनका लागि मिठा मिठा राम्रा कर्णप्रिय गीतहरू आज श्रोता समक्ष लिएर आएका छौँ। समावेश गीतहरू विभिन्न रुचिका नयाँ पुराना हास्य गीत र अन्तमा नेपथ्य समूहको छोटो मिठो अंश पनि सुनाउनेछौँ।

वक्ताहरू आजको तिथिमितिमा मे महिनाको 15 तारिक सन् 2026 र नेपाली क्यालेन्डर अनुसार आज जेठ महिनाको पहिलो दिन अर्थात् 1 गते 2083 साल र तिथिमा ज्येष्ठ कृष्ण त्रयोदशी तिथि परेको छ। श्रोताहरू, यो आधा घण्टाको कार्यक्रम हो, यसलाई समय दिएर सुनिदिनु भएकोमा हामी पहिलादेखि नै श्रोताहरूमा आभार व्यक्त गर्दै आएका छौँ। कार्यक्रमलाई सुरुवात गर्ने क्रममा एउटा पुरानो गीत राख्न चाहन्छु यहाँहरूको समक्ष। लता मङ्गेशकरको स्वरमा गीतका रचनाकार मबिबी शाह र सङ्गीत हेमन्त कुमारको आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ, मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ।

गएको हप्ताको समाचारहरूमा इरान अमेरिका युद्ध थामिने अवस्थामा छैन, अमेरिकी र इरानी सेनाबीच गोला बारुद रकेट प्रहार हुँदा पनि युद्ध विराम कायम छ भन्छन् एकातिर, त्यस्तै इरानले अमेरिकाको युद्ध विराम प्रस्ताव अध्ययन गरिरहेको पनि बताइन्छ। उता अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सहमतिमा नआए भीषण बमबारीको सामना गर्नुपर्ने चेतावनी पनि दिएका थिए। त्यस्तै इरानले पनि आफ्नो क्षेत्रमा आक्रमण भए अमेरिकी सैन्य ठेगाना भएका ठाउँहरूमा पनि ठुलो आक्रमण हुन सक्ने बताएको थियो। अमेरिका र

इरान बीच यो लडाईँ चलिरहँदा विश्वभरि हरेक घर घरमा खर्च बढेको छ भने केही ठूला कम्पनीहरू चाहिँ दोब्बर तेब्बर नाफामा भएको पनि बताइन्छ। यी कम्पनीहरू मध्ये तेल र ग्यास कम्पनीहरू, ठूला ब्याङ्कहरू र हतियार कम्पनीहरू रहेका छन्। अर्को विश्व घटनातर्फ हान्टा भाइरस बारे चर्चा छ। क्रुज सिपमा पाइएको यो भाइरस 8 जनामा सरेको र 3 जना मरिसकेको बताइएको थियो गत हप्ता। क्लोज एन्ड इन्टिमेट कन्ट्याक्ट अर्थात् निकटका व्यक्तिहरू बीच सर्ने भनेको यो भाइरसलाई डब्लुएचओका एपिडेमियोलोजिस्ट अर्थात् सरुवा रोग विशेषज्ञले अहिले नै यो रोगलाई पेन्डेमिक भनिहाल्न मिल्दैन भनेका छन्। गत हप्ताको अन्तमा ह्यान्टा भाइरस संक्रमित रहेको भनिएको नेदरल्यान्ड्सको झण्डा बोकेको एमभी होन्डियस नामको पानी जहाजलाई स्पेनको टेनरिफ पुर्याउने र त्यहाँबाट यात्रुहरूलाई मेडिकल टेस्टका लागि लैजाने भनिएको थियो। उक्त ह्यान्टा भाइरस नेपालमा हालसम्म देखिएको पुष्टि भएको छैन, तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार सन् 2017 नेपालबाट फर्किएका एक स्पेनिस यात्रुमा मुसा वा मुसाका प्रजातिका सम्पर्कबाट त्यस्तो संक्रमण भएको हुन सक्ने देखाइएको थियो। यो ह्यान्टा भाइरसको उत्पत्ति भने सन् 1978 कोरियाको ह्यान्टान रिभर छेउछाउमा भएकोले यसको नाम ह्यान्टा भाइरस राखिएको बताइन्छ। श्रोताहरू, गीत सङ्गीततर्फ अब हामी राजेश पायल राईको दर्शन नमस्ते भन्ने एउटा गीत सुन्दैछौँ। बाँचियो कसरी यतिसम्म बल्ल बल्ल भेट्नुभयो दर्शन नमस्ते। यस गीतका रचनाकार राजेन्द्र थापा र सङ्गीत महेश खड्काको।

नेपालको समाचारतर्फ केही घटनाहरूबारे चर्चा गरौँ। गत हप्तादेखि एउटा नयाँ चर्चाको विषय बनेको छ प्रधान न्यायाधीश नियुक्तिको बारे। चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्माको नाम सिफारिस भएको थियो। विपक्षी दलहरूले आपत्ति पनि जनाए। राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेताले विरोध पनि गरे। प्रधान न्यायाधीश नियुक्ति र विधि र परम्परा मिचिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका हुन्। मनोज कुमार शर्मा कानुन व्यवसायीको पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। उमेरका आधारमा उनले प्रधान न्यायाधीशको 6 वर्ष कार्यकाल पूरा गर्नेछन्। नेपाल सरकारले अबको सङ्घीय सरकारमा मन्त्रालयको संख्या घटाएर 17 वटा मात्र राख्ने प्रस्ताव गरेको छ, जसले वार्षिक 16 देखि 20 अर्बसम्म बचत हुने अर्थविदहरूको भनाइ छ। मन्त्रालय कटौतीले प्रशासनिक खर्च घटाउने, निर्णय प्रक्रियामा छरितोपन आउने र अनावश्यक संरचना हटाउने अपेक्षा गरिएको छ। त्यस्तै हालसालै नेपाल सरकारले विदेश स्थित 15 महावाणिज्य तथा वाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। यस अन्तर्गत न्युजिल्यान्डको कन्सुलर पद पनि अब हटेको छ र हाल न्युजिल्यान्डमा कन्सुलर नरहेको अवस्था छ। भारतले नेपाली भूमि हुँदै कैलास मानसरोवर यात्राको तयारी थालेको र नेपाललाई कुनै जानकारी नदिएको अवस्थामा नेपालले भारत र चीनलाई यसको विरोध गर्दै कूटनीतिक नोट पठाएको समाचार छ र उक्त नोटमा नेपालले आफ्नो पुरानो अडान दोहोऱ्याएको छ। श्रोताहरू फेरि कुनै बेलाको चर्चित गीत सुनौ, दीपक थापाको स्वर संगीत र शब्दमा, विदेश जाने मायालु तिमीलाई, सम्झना बारम्बार छ मेरो, तिम्रो साथीलाई के को पीर, जिउँदै मर्ने यो अभागी देखेर।

0: न्यूजील्यान्डमा अहिले सुपर एन्युएसनको इस्यु अर्थात् सुपर एन्युएसनको विषयमा चर्चा धेरै छ। अहिलेको सत्तामा रहेको नेसनल पार्टीले अहिलेको सुपर एन्युएसनको उमेर भविष्यमा 65 बढाएर 67 पुर्याउनु पर्ने प्रस्ताव राखेको छ। मान्छेको औसत आयु बढिरहेको र सरकारले यो खर्च धान्न मुस्किल पर्दै जाने देखिएको हुँदा यो प्रस्ताव गरिएको बताइन्छ। सुपर एन्युएसनको उमेर बढाउनु पर्छ भन्ने प्रस्तावका समर्थकहरूले अर्थतन्त्र धान्न र नयाँ पुस्तालाई आर्थिक रूपमा सक्षम बनाउन यो नयाँ प्रस्ताव ल्याउनु पर्ने बताउँछन्। उता लेबर पार्टी भने अहिलेको उमेर हद बढाउन नहुने तर्कमा अडिग छ, बरु बढी आय भएकालाई कम र धेरै आय भएकाहरूलाई चाहिँ नदिए पनि यसले लोअर इन्कम हुने किवीलाई संरक्षण हुने बताउँछन्। सम्पूर्ण जीवनमा ट्याक्स तिर्दा तिर्दा 60 नागेपछि जीवन सङ्घर्षपूर्ण हुने हुँदा यस्तो सुविधा वृद्ध वृद्धाको लागि सुपर एन्युएसन पाउने उमेरको हद पछि सार्न नहुने धेरैको धारणा रहेको छ।
1: श्रोताहरू यसबीच फेरि एउटा रमाइलो गीत सुनौ, तारा खस्यौली ए बहिनी हृदय बस्यौली, डी मर्चा ब्यान्डको प्रस्तुति।

0: I'm Rachel Thari. The only radio program in Nepalese language from Planet FM Auckland is brought to you by New Zealand Nepalese Association every Friday from 6:50 to 7:20 in the evening. You can also listen online at planetaudio.org.nz.
1: फेरि नेपालतिरको कुरा गर्दा गत हप्ताको समाचारमा इरानले स्ट्रेट अफ हर्मुज जल क्षेत्रबाट पक्राउ गरेका नेपाली युवा अमृत झा रिहा भएको अपुष्ट समाचार थियो र तीन हप्ता बितिसक्दा पनि उनी अझै हिरासतमा बन्दी अवस्थामा रहेको भनेर परिवारले उनको रिहाईमा सरकारले पहल नगरेको पनि आक्रोश व्यक्त गरेका छन्। उनी युएईको एक तेल बोक्ने कम्पनीको पानी जहाजमा चालकको काम गर्दथे र गत जनवरी 12 तारिखदेखि हर्मुज जल क्षेत्रबाट उनी पक्राउ परेको खबर आएको थियो। गत आइतबार 10 मेको साँझ नेपालको ख्याति प्राप्त नेपथ्य साङ्गीतिक समूहले न्युजिल्यान्डको अकल्यान्ड स्थित ड्यू ड्रप इभेन्ट सेन्टरमा एक भव्य प्रस्तुति गरेको थियो। उक्त साङ्गीतिक साँझमा नेपाली समुदायको ठूलो उपस्थिति रहेको थियो। यो गीत पनि गाएर दर्शकहरूलाई अगाडि नाच्न उत्साहित गरेको थियो। सुनौ नेपथ्यको यो गीत चरी मर्यो सिसैको गोलीले। श्रोताहरू, हामी कार्यक्रमको अन्तिमतिर आइपुगिसकेका छौँ। नेपथ्य समूहको यो गीत यहाँहरू समक्ष राख्दै यो कार्यक्रमबाट म श्रीधर बस्नेत बिदा चाहन्छु। यहाँहरूको सप्ताहन्त सुखमय रहोस्। नमस्ते।